0: आँख कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
1: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
0: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98164169।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
7: सम्पर्क 97051148470।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।
15: रंग बहार रंग बहार
16: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
15: बर्जर पेन्स।
0: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
17: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
0: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
14: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-99-00।
18: मौसम पूर्वानुमान सम्बन्धी सूचना:
19: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
18: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
19: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
18: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
19: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
18: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
19: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
18: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
19: नेपाल रेड क्रस सोसाइटी।
20: यो कृष्ण सार एफएम
21: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
22: एक्सट्रीम एनर्जी ड्रिंक,
23: टाइम चेक, अहिले ठीक 6 बजेको छ।
24: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
20: यो कृष्ण सार एफएम
21: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083

0: केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन,
1: माटी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरुवा रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा काँग्रेसले सक्यो निर्वाचन, 30,000 मेट्रिक टन युरिया खरिद गर्न बोलपत्र आह्वान,
0: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार, रुसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी, पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द शुरू,
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब इरानसँग खेल्ने, पुरुष कबड्डीमा सान्त्वना जित।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसङ्ग।
2: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला सिआइएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद डेभिड ढकाल।
3: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढी वर्षा हुने जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढी वर्षा हुने जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढी वर्षा हुने, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
4: घट्दै जान्छ 11 गते चाहिँ। यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, यो साँच्चै नै ठुलो पानी पर्ने, धेरै ठुलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
3: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेको छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेन गेज पनि भन्ने गर्छौँ, जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10-50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50-100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ, 100-200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम कमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
4: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
3: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ अनि कोशी, बागमती, गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदीनालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू, तटीय क्षेत्रमा रहनुहुने अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुनसक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि त्यहाँ लिने अवस्था चाहिँ रहँदैन भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो वर्षा चाहिँ देखिन्छ।
2: 11 गतेसम्म मेघ गर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाडी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने

0: सम्पूर्ण गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
1: यसैबीच काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अपनाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतासहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अपनाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सिआइएनसँग बताउनुभयो। उच्च पहाडी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ। अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अपनाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
0: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको कुल अवस्थाका कारण विपद प्रतिकारका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
1: संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन सुरु गर्नुभएको छ। न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन सुरु गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसङ्घमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो
2: बाढी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरुवा रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा काङ्ग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन युरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन परिवार नियोजनका साधन पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ
4: ढिला नगर्नुहोस् आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस् ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि
3: फोन नम्बर 081-530-398
5: समयमै पूर्व सूचना पाऊ बाढी जोखिमबाट ज्यान जोगाऊ
6: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने
5: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने
6: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने
5: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने
6: रङको संकेत बुझौँ
5: पहेँलो रङ सतर्कता तह नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्
6: रातो रङ खतराको तह बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्
5: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू
6: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने
5: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने
6: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने
5: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने
6: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी
0: अक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हमाङ पाँच थरमा सूर्य कुमार दाहाल इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो
7: 14 अधिवेशनको नेतृत्व सभापति श्यामलाल देउवा उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानुनी लडाइँ पनि लडिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टि आउँदैसकेको छ त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्दा मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
2: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ एमालेको विधानमा भने यो पदको व्यवस्था छैन 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा काङ्ग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन रहनु भएको छ सुरुमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्
0: परराष्ट्र मन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु, न्याय, उत्पादन क्षमता र दिगो स्तर उन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका क्रममा न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार एलडीसी विश्व जनसङ्ख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्काप्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढी तथा पहिरोको प्रसङ्ग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
2: कृषि सामग्री कम्पनी लिमिटेड केएससिएलले 30,000 मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै युरिया 4600 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने युरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, बिरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रुपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत $20,000 बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक October 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले October 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
0: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातिबाट ठूला ढुङ्गा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सडक खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
2: गत भदौ 10 गते भोटेकोसीमा आएको भीषण बाढीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। विपदको समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत, चीनका साथै संयुक्त अरब इमिरेट्स, यूएई, सिङ्गापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरुवा रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका जनस्वास्थ्य वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सिआइएनसँग बताउनुभयो।
8: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम शीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा सङ्क्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
0: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कारवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन विरुद्धको युद्धमा 47 देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग सैन्य सहकार्य गरिरहेको, उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको समेत उहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित युएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मञ्चमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अङ्कले अघि रह्यो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य जितेको थियो। पुरुष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
0: सुरुमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे, एकजना नेतासँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
10: सम्पर्क 97-05-11-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।

मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।

0: सूचना नेटवर्क CIM
1: साझा खबरमा अब एमालेको विवादको प्रसंग. एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्. पार्टी नेतृत्व परिवर्तनको विषय भने ओझेलमा परेको छ. हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं.
2: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढङ्गले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 82 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ.
3: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
2: होइन, त्यो मसिनो ढङ्गले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्. ती प्रश्नहरूको बारेमा चाहिँ जवाफ पनि दिएको छ र त्यो बेला जो नेपाललाई त्यो 23 र 24 ज्यान्जी आन्दोलन आफैमा चाहिँ मुद्दा सकारात्मक देखिए तापनि तर पछिल्लो दिनको विध्वंस ध्वंस जो निर्माण भयो त्यस त्यो भनेको नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि एउटा खतराको घन्टी बजाएको हो. त्यसका साथसाथै चाहिँ यो नेपाल राष्ट्रको राष्ट्रियतामाथि पनि एउटा चाहिँ त्यो गम्भीर रूपमा अगाडि के अरे राष्ट्रियतामाथि प्रश्न उठ्ने राष्ट्रियतालाई कमजोर पार्ने खालका प्रवृत्तिहरू त्यो घटनादेखि आजसम्म हुँदै गइरहेका छन्. अब राष्ट्रियतालाई कमजोर गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ. त्यसका साथसाथै महत्त्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ. त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ.
3: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले असहमति जनाएको विषय
2: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन. केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो. हाम्रो असहमति केही पनि छैन. हामीले चाहिँ जोर अध्यक्षले ल्याएको राजनीति प्रतिवेदन छ, यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ. त
3: यो बिचमा त्यसो भए के भयो त यस्तो पुरै एउटा अध्यक्ष ओलीको विरुद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
2: होइन. यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौँ अस्तिको निर्वाचन पछाडि र त्यस पछाडि समीक्षा गर्नुपर्छ. यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्त्वपूर्ण ढङ्गले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको कार्यदल आफैमा चाहिँ समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवा बनाइयो.
3: एमाले नेता यज्ञबहादुर बोगटीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: आजदेखि 3 दिन ठूलो पानी र बाढ़ीको जोखिम. रोशी खोलामा सतर्कता तहभन्दा बढी बाढ़ी. डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध. कृष्ण भीरमा पहिरो. राजमार्ग पूर्ण रूपमा बन्द. लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै.
3: अल्प विकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वकै उल्लेखनीय रहेको प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन. महासचिव गुटरेससँग पनि छलफल. एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन.
1: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बालबालिकामा सरुवा रोगको जोखिम. 66 जिल्लाका 630 पालिकामा काँग्रेसले सक्यो निर्वाचन. 30,000 मेट्रिक टन युरिया खरिद गर्न बोलपत्र आह्वान.
3: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा दर्जनौं देशका प्रतिनिधिद्वारा संयुक्त राष्ट्रसंघको महासभा बहिष्कार. रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जुलेनेस्कीको दावी.
1: र विश्व एसियाली खेलकुदको क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै. महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश. अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्त्वना जित.
3: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वागले, जसको बीचमा सम्बन्धमा केही दरार आएको भनेर पनि कतिपयले सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रमा लेख्दै आए बोल्दै आए। तर प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी भने अर्थमन्त्री वाग्लेलाई नै दिनुभयो। यहाँ एउटा खुल्ला सडक जस्तो देखाइएको छ, सडकमा प्रधानमन्त्री बालेन जस्ता देखिएका व्यक्ति, दाहिने हातमा सुटकेस र देब्रे हातमा कार्यवाहक लेखिएको सानो चिरकट हो, जसमा त्यहाँ डाडु पन्योलाई मजासँग बाँधिएको छ नचल्न सक्ने गरी, र त्यो दिन खोजिएको छ अर्थमन्त्री वाग्ले जस्ता देखिने व्यक्तितर्फ, र प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुद्दै गर्दा हिँड्दै गर्दा केही भनिएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, लिनुहोस्, हातमा डाडु पनि आयो भनेर फेरि जथाभावी दाल भ्याट पस्किनु होला नि।
1: हस्त प्राविधिक साथी राजेन्द्र रुजाललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
6: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डारीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डारी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डारीका मुख्य खबरका शीर्षकहरू।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङसहित ठुलो पानी पर्ने, भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद प्रतिकार्य।
0: बाढीको जोखिम बीच उद्धार टोली र बोट तयारी अवस्थामा सतर्कता अपनाउन आग्रह, भूमि प्रशासन बाँकेद्वारा 1 वर्षमा 74 करोड राजस्व सङ्कलन।
1: बाँकेका पालिकामा काङ्ग्रेस नेतृत्व टुङ्गियो, नेपालगञ्जमा धनराज वर्मा विजयी, नेकपा एमालेको केन्द्रीय सदस्यमा बाँकेबाट मोहम्मद इस्तियाक राई मनोनित।
0: र बालबालिकाको मुद्दामा अदालत संवेदनशील, बाँकी सुधार गृहमा 133 बालक, डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्रा खुस्कियो।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 9 गते शुक्रबार गैरातीदेखि नेपालगञ्जमा पानी परिरहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस र अधिकतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमको पहाडी भेगबाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी सुरु भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठुलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा ठुलो बाढी आएको छैन, तर बाढीको बहाव बढ्न थालेको छ। आज र भोलि जोखिम बढिरहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको 1-2 ठाउँमा निकै ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशको 1-2 ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ। मध्य प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरी समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ठाउँ ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। आज र भोलि ठुलो पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अपनाएको छ। धेरै विद्यालय आज बिदा भएका छन्। मुख्य राजमार्ग रातको समयमा गाडी चलाउन रोक लगाइएको छ। नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन्।
0: अझै बाढीकै सन्दर्भ, शुक्रबारदेखि तीन दिनसम्म भारी तथा अति भारी वर्षा हुने पूर्वानुमानपछि बाँकीमा बाढी, डुबान, कटान र पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि विपद पूर्व तयारीलाई तीव्र पारिएको छ। जोखिममुक्त बस्तीको अवस्थालाई विश्लेषण, सुरक्षित आश्रयस्थल र खुल्ला स्थानको व्यवस्थापन तथा उद्धारका लागि आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। बङ्गालको खाडीमा विकसित न्यून र विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला मनसुन कमाण्ड पोस्ट मार्फत पूर्व तयारीका काम अघि बढाइएको छ। यसै क्रममा बिहिबार जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह, विषयगत कार्यालय, विपद व्यवस्थापनमा क्रियाशील सङ्घ संस्था तथा सञ्चारकर्मीको सहभागितामा पूर्व तयारी तथा समन्वय बैठक समेत बसेको छ। बैठकले सम्भावित बाढी, डुबान, नदी, कटान र पहिरोको जोखिममा रहेका बस्तीहरूको अवस्था विश्लेषण गरी निगरानी बढाउन जिल्लाका 8 स्थानीय तह र विषयगत कार्यालयलाई आग्रह समेत गरेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा शुक्रबारदेखि आजदेखि 11 आइतबारसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान पछि राप्तीसोनारी गाउँपालिकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले विपदको जोखिममा जोगिन गाउँपालिकाले सावधानी अपनाउन भनेको छ। यसै बीच भारी वर्षाको पूर्वानुमानपछि बाढी, पहिरो, डुबान र सडक दुर्घटनाको जोखिम घटाउन कर्णाली प्रदेशका 10 जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक्ने निर्णय गरिएको छ। प्रदेश सरकारले आज शुक्रबार बेलुका 6 शनिबार बिहान 6 राजमार्गसहित स्थानीय सडकमा सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बिहिबार बसेको बैठकले मौसम प्रतिकूलबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो। तत्कालका लागि 12 सवारी आवागमन बन्द रहनेछ।
1: यता लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेपछि बाढी तथा डुबान परेकाले तत्काल उद्धार र सशस्त्र प्रहरीले विशेष उद्धार टोली, ऱ्याफ्ट बोट र मोटर बोट सहितको तयारी बढाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 8 12 गतेसम्म अति भारी वर्षा गराउन सक्ने मौसम प्रणाली सक्रिय हुने सम्भावना रहेकाले सशस्त्र प्रहरी बल नम्बर 5 विन्ध्यवासिनी वाहिनी मुख्यालयले प्रदेशका जोखिमयुक्त क्षेत्रमा उद्धार जनशक्ति र सामग्री तयारी अवस्थामा राखेको हो। बाढी तथा डुबानको जोखिम रहेका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा 15 ऱ्याफ्ट बोट र 5 मोटर बोट तयारी अवस्थामा राखिएको छ। नदी तथा जलमग्न क्षेत्रमा तत्काल उद्धार गर्न सकिने गरी ती सामग्री सम्बन्धित जिल्लामा परिचालनका लागि तयारी अवस्थामा राखिएको वाहिनीले जनाएको छ।
0: यसैबीच भोलि आज शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी समेत सहित भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। दाङमा भने साँझ 5 जिल्लाका 5 सडक खण्डमा रात्रि सवारी आवागमन बन्द गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, धेरै भारी वर्षा र 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि दाङका जोखिममा आउन सक्ने सडकमा रातिको समयमा आवागमन बन्द गरिएको दाङका प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डेले जानकारी गराउनु भएको छ।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बाँकेका 8 स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन भएका छन्। अधिवेशनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन भएको छ भने केही पालिकामा अघिल्लो अधिवेशनकै नेतृत्व दोहोरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभापतिमा धनराज वर्मा निर्वाचित हुनुभएको छ भने उहाँले विनोद रिजाललाई 246 मतका विरुद्ध 284 मत ल्याउँदै पराजित गर्नुभएको हो। वर्मासँगै उहाँको प्यानलका सबै उम्मेद्वार पनि विजयी भएका छन्। वर्माको प्यानलबाट खुल्ला उपसभापति शरदराज अधिकारी र महिला उपसभापतिमा पूर्णकुमारी थापा लगायत विजयी हुनुभएको छ। यता नेपाली काङ्ग्रेसको वडा अधिवेशन हुँदै पालिका नेतृत्वको निर्वाचन भइरहँदा नेपाली काङ्ग्रेसको इतर समूहले पार्टीको 15 महाधिवेशन तयारीका लागि बाँकेमा जिल्ला संयोजकको जिम्मेवारी कृष्ण कार्कीलाई दिएको जनाएको छ। 15 महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस बाँकेका उपसभापति कार्कीलाई जिल्ला संयोजक तोक्नु भएको हो। कोइरालाले बुधबार कार्कीलाई महाधिवेशन तयारीका लागि संयोजकको जिम्मेवार दिएको उहाँको सचिवालयले जनाएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
6: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
7: हो नि बहिनी, छोरीलाई 16 राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
6: दाई, नानी त अझै 16 मात्रै भइन्, त तपाईले ठूलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
7: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
6: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
7: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
3: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू:
9: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
9: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
10: मौसम पूर्वानुमान सम्बन्धी सूचना:
11: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
10: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
11: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
10: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
11: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
10: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
11: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
10: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
11: नेपाल रेडक्रस सोसाइटी।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार, उपहार। बम्प
12: शपरमा यामाहा रेजियर
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
13: बर्जर पेन्स
14: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी समाचार भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले गत आर्थिक वर्ष 2082-83 74,86,29,108 रुपियाँ राजस्व सङ्कलन गरेको छ जेएनजी प्रदर्शनका क्रममा 2082 भदौ 24 गते कार्यालय भवनमा भएको आगजनीबाट भवन तथा महत्त्वपूर्ण कागजात नष्ट भएपछि कार्यालयले विद्युत रोड स्थित भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको छ कार्यालय प्रमुख सन्तोष विकका अनुसार भाडाको भवनबाटै सेवा सञ्चालन गर्दै पूँजीगत लाभकर रजिस्ट्रेसन दस्तुर फारम तथा पूर्जा बिक्री लगायत विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरिएको हो गत आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट 37,40,89,607 रुपैयाँ सङ्कलन भएको छ यस्तै रजिस्ट्रेसन दस्तुरबाट 33,36,90,59,164 रुपैयाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ त्यसै गरी सेवा शुल्क तथा अन्य प्रशासनिक लगायत विभिन्न शुल्कबाट राजस्व सङ्कलन भएको प्रमुख कार्यालय प्रमुख विकले जानकारी दिनुभएको छ दैनिक नेपालगञ्जमा खबर छ
1: बाँके जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतमले बालबालिकाको मुद्दामा अदालतले संवेदनशील रहेको बताउनु भएको छ बाँके जिल्ला अदालतद्वारा बाल सुधार गृह नौवस्थामा कानुनको विवादमा परेका बालकहरूका लागि आयोजित कानुनी परामर्श कार्यक्रममा बोल्दै न्यायाधीश गौतमले बाल न्यायको मर्म अनुसार बालबालिकाको मुद्दाको सुनवाईलाई प्राथमिकता दिने कुरामा जोड दिनुभएको हो न्यायाधीश गौतमले बालबालिका मुद्दाको अदालती प्रक्रिया अपराधको प्रकृति अनुसारको कानुनी सजाय सम्बन्धी व्यवस्था बालकहरूले मुद्दाको कारवाहीका बारेमा जान्न पाउने अधिकार अदालतको फैसला उपर सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न पाउने अधिकार लगायत कानुनी विवादमा परेका बालकहरूले कानुन बमोजिम पाउन सक्ने अधिकारहरूका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो उहाँले बालबालिकाका मुद्दामा शीघ्र सुनवाईलाई प्राथमिकता दिने तथा प्रत्येक दिन 3-3 महिनामा बाल सुधार गृहमा त्यसै गरी बालबालिकासँग अन्तर्क्रिया कार्यक्रमका लागि आउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ यता बालसुधार गृह नौवस्था बाँकेमा हाल कुल 133 कानुनी विवादमा परेका बालकहरू रहेका छन् जसमध्ये 130 मुद्दामा फैसला भइसकेको छ भने 3 मुद्दा पूर्वपक्षको क्रममा रहेको खबर दैनिक नेपालगञ्जले लेखेको छ
0: डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्रा खुस्किएको छ नेपालगञ्जबाट 13 यात्रु लिएर उडेको जहाज बिहिबार बिहान करिब 8:25 बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिलराज गिरीले जानकारी दिनुभयो जहाजमा 7 विदेशी र 6 नेपाली गरी 13 यात्रु सवार थिए यात्रुमध्ये 11 पुरुष र 2 महिला रहेको प्रहरीले जनाएको छ पाङ्रामा समस्या आए पनि जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएको हो बागेश्वरी पोस्ट .com खबर छ पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन् तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला
15: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
16: ओहो बाजे अब उता आइन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
17: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
18: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
19: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडी, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
20: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
21: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
22: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
23: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
22: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
23: सम्पर्क 97-05-11-48-70।
22: सोफा हब नेपालगञ्ज,
23: विश्वासमा नम्बर 1,
22: क्वालिटीमा सबैभन्दा बेस्ट।
24: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
21: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
24: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
25: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-89-00।
14: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेकपा एमालेका केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको छ। चार दिनसम्म चलेको बैठकले 22 निर्णय महासचिव शङ्कर पोखरेलले बिहिबार सार्वजनिक गर्नुभएको छ। बैठकले 11 महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी सदस्यहरूको मनोनयन समेत गरेको छ। बाँकेबाट बैठकले बाँके क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। निर्वाचन आउन अघि उहाँ एमाले प्रवेश गर्नुभएको थियो। केन्द्रीय कमिटिको बैठकले उहाँसहित पार्टीमा समायोजन भएका 12 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ।
1: पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार बिहिबार राति करिब 11:10 अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णभीर र ओडा नम्बर 10 टिङराङ खानीमा माथिबाट ठुलो ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण पृथ्वी राजमार्गमा दुवैतर्फ सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
0: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बैजनाथ गाउँपालिका सभापतिमा पुनः देवबहादुर केसी निर्वाचित हुनुभएको छ। नयाँ समिति चयनका लागि बिहिबार भएको मतदानमा निकटतम प्रतिस्पर्धी भूमिसारा राणालाई पराजित गर्दै केसी निर्वाचित हुनुभएको छ। निर्वाचन प्रक्रियाबाट पदाधिकारी र सदस्यमा केसी प्यानलकै वर्चस्व रहेको छ। समितिको उपसभापतिमा अमरसिंह बुढा, उपसभापति महिलामा प्रेमा रावल, सचिवमा सुदीप सेडाई, सहसचिवमा मनोज कुमार थारू तथा सदस्यहरूमा कमल चौधरी, ममता शाही, कल्पना रोकाए, लाल सिंह बादी, सोनु बिक लगायत निर्वाचित हुनुभएको छ।
1: नेपालगञ्जमा जुमा बिजनेस एन्ड प्रोफेसनल फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। नेपालगञ्जमा भोलिदेखि सुरु हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक जुमा स्पोर्ट्स क्लबले जनाएको छ। क्लबका अध्यक्ष डाक्टर उदयराज अधिकारीले नेपालगञ्जमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रतियोगिता मा व्यवसायी र पेसाकर्मी बीच प्रतिस्पर्धा हुनेछ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको सहकारीमा हुन लागेको प्रतियोगितामा कुल 8 टिमको सहभागिता रहने अध्यक्ष अधिकारीले जानकारी दिनुभएको हो।
0: भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगञ्जमा लघुकथा समाज नेपाल र श्रेष्ठ समाज नेपालका अध्यक्ष गोर्खापत्रका पूर्व प्रधान सम्पादक एवं मधुपार्कका पूर्व सम्पादक श्री ओम श्रेष्ठ रोदन र उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीलाई सम्मानित गरेको छ। दुवैजना वरिष्ठ स्रष्टालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ सनत रेग्मी र तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्राध्यापक डाक्टर कृष्ण प्रसाद घिमिरेले संयुक्त रूपमा टिका अबिर र खादामाला लगाई सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभएको भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनु भएको छ।
1: कालीकोट जिल्लाको राजकोट नगरपालिका 3 साँगाटिया बस्ती पहिरोको अति जोखिममा रहेको छ। बस्ती भएको क्षेत्र नै भाँसिँदै गएकाले कुनै पनि बेला पुरै बस्ती पहिरो पर्न सक्ने खतरा रहेकोले यो बस्तीलाई 2079 असोजमा नै उच्च जोखिममा पानी जोखिममा पारेको भनी वर्गीकरण गरिएको थियो।
0: मुगुको पूर्वी क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका 6 खातला चिप्टी चौर र हुडक्यान स्थल पाटनमा वर्षायाम सुरु भएसँगै भेडाका बथान देखिन थालेका छन्। बेसीमा गर्मी बढेसँगै भेडापालक किसान चर्नका लागि भेडालाई उच्च हिमाली क्षेत्रका पाटनमा लैजाने गर्दछन्। छायानाथ रारा नगरपालिका 6 भेडापालक किसान र अमर कार्कीका अनुसार बेसीमा गर्मी बढ्न थालेपछि हरेक वर्ष भेडाका बथान पाटनतर्फ लैजाने गरेको बताउनु भएको छ। यिनै खबरसँगै बिहान 6:30 पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
1: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङसहित ठुलो पानी पर्ने, भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद प्रतिकार्य,
0: बाढीको जोखिममा उद्धार टोली र बोट तयारी अवस्थामा सतर्कता अपनाउन आग्रह, भूमि प्रशासन बाँकेद्वारा 1 74 करोड राजस्व सङ्कलन,
1: बाँकेका पालिकामा काङ्ग्रेस नेतृत्व टुङ्गियो, नेपालगञ्जमा धनराज वर्मा विजयी, नेकपा एमालेको केन्द्रीय सदस्यमा बाँकेबाट मोहम्मद इस्तियाक राई मनोनित,
0: र बालबालिकाको मुद्दामा अदालत संवेदनशील, बाँकी सुधार गृहमा 133 बालक, डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीताई एयरको जहाजको पाङ्रा खुस्कियो। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र म राकेश पनि बिदा हुन्छौँ। आज असोज 9 शुक्रबार 25 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
3: विदेश जान आँटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: समयमै पूर्व सूचना पाऊँ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
9: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
8: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
9: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
8: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
9: रङको संकेत बुझौ।
8: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
9: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
8: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू,
9: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
8: नागरिकता, जन्म दर्ता, जग्गाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
9: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
8: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
9: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
10: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
11: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
10: कस्तो होटेल हो कुन्नी, हामीले खोजेको सुविधाहरू छ कि छैन?
11: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
10: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
11: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 4 66।
12: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइसराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: रंगाउँदै देश मेरो एभरेस्ट।
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है
3: सिंगापुर होलसेल
4: नेपालगञ्ज सेतु बिकचोक
1: सिंगापुर होलसेल
4: नेपालगञ्ज सेतु बिकचोक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
4: मन पर्यो त पर्यो
5: मन पर्यो त पर्यो पर्यो

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98161-14-1699।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98480-2697, 98580-2697 र 98014-83697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै

0: मौसम पूर्वानुमान सम्बन्धी सूचना
1: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
1: त्यसै गरी कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
0: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी पहिरो गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
1: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
0: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
1: वर्षा र बाढी बारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
0: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान पूर्व सूचना चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
1: नेपाल रेड क्रस सोसाइटी।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाऊ खुशी बनाऊ
3: उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्सले।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतो बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ आजै रोजौ है
1: मन पर्यो त पर्यो पर्यो
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
1: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97-0695-92-45 98-28-36-50-65 सिङ्गापुर होलसेल मल समयमै पूर्व सूचना पाऊ बाढी जोखिमबाट ज्यान जोगाऊ
3: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने
1: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने
3: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने
1: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने
3: रङको सङ्केत बुझौँ
1: पहेँलो रङ सतर्कता तह नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्
3: रातो रङ खतराको तह बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्
1: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी बाढी आउने चेतावनी पाउन साथ एकदेखि दुई घन्टा अगावै गर्नुपर्ने कामहरू
3: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने
1: नागरिकता जन्म दर्ता जग्गाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने
3: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने
1: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने
3: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा

प्रस्ताव, राष्ट्रसङ्घका महासचिव गुटरेससँग भेटवार्ता, आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा, सावधानी अपनाउन आग्रह, पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध, धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन कृषि विभागको सुझाव, आज इन्द्रजात्रा पर्व मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा, औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%, आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10%सम्म वृद्धि हुने अनुमान, र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भुटुकुसीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भुटुकुसी बाढीले ठूलो जनधनको क्षति, पूर्वाधार, जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भुटुकुसी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भुटेकोसी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेस ले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी

0: को बाढी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोसी खोलाको पनौती जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जल सतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढिरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठुलोदेखि धेरै ठुलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठुलो वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मुगली नारायणगढ सडक पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाडी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान रोसी गाउँपालिका 7 को 400 बेसी र रोसी 8 गिउनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमाथाङका सडक खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङहुङ सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सडकमा रातको समयमा गाडी चलाउन रोक लगाएको छ। दिउँसो सडक खुला भएको बेलामा पनि बाढी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: वर्षा सहकाल र समृद्धिसँग जोडिएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा

हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। पौराणिक मान्यताअनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान् विष्णुसँग सहायता मागेका उल्लेख छ। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वज प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। दुबई पोखरा दुबई सिधा उडान सुरु भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो। दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन्। अब विदेशको खबर। विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ। अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 354,000 औद्योगिक रोबोट जडान भएका छन्। यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो। यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय उपकरण, मोटर, वाहन, धातु र मेसिनरी उद्योगबाट बढी आएको छ। सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400, मोटर वाहन उद्योगमा 78,900, धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन्। अबको 3 वर्ष अर्थात् सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डीतर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ। यसैकि नेपालले समूह बीमा श्रीलङ्का, थाइल्यान्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलङ्कालाई 34-25 अङ्कले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूहमा इरान, जापान र बङ्गलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढे विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई। विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। राष्ट्रसङ्घ महासचिव गुटेरेससँग भेटवार्ता। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा। सावधानी अप्नाउन आग्रह। पहिरोका कारण पृथ्वी राजमार्ग, मुगली नारायणगढ सडक र बिपी राजमार्ग अवरुद्ध। आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा। औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59%। आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्दै।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यु कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-66।

0: रंग गाउँ दै देश मेरो एभरेस्ट रंग बहार
1: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: वार्षिकोत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: बीर डेंटल।
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
5: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: यो कृष्ण सार FM
10: 94 MHz, कृष्ण सार जत्तिकै तेज।

0: किता म त भोलि विदेश जाने कुरो भयो
1: तिमी बिना दही गाउँ सुन्ने हुने होला है दिलीप
0: घर आमा पनि बिमारी छन् विदेश जान्छु पैसा कमाउँछु आमाको उपचार गर्छु अनि पैसा कमाएर आएर तिमीलाई बिहे गर्छु बजारमा ब्युटी पार्लर खोलाउँला तिमी ब्युटी पार्लर चलाउने म गाडी चलाउँछु कस्तो आनन्द हुन्छ नि अहिले त यस्तो गोठाले जिन्दगी गाउँले जिन्दगी बिताउनु त साह्रै गाह्रो पो भयो नि त

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
5: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
6: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
4: खुसीको खबर:
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239680665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: रंग बहार
8: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्णसार एफएम
10: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेस्की सहितको पहिलो तलबिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि। मलाई कस्तो देख्नु।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
4: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
5: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
4: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
5: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448-87535 र 98082-54037
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
7: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
6: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
7: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
7: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
9: रंग बहार रंग बहार
10: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
12: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
11: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
12: सम्पर्क 97-05-11-48-70
11: सोफा हब नेपालगञ्ज
12: विश्वासमा नम्बर 1
11: क्वालिटीमा सबैभन्दा बेस्ट
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नुभयो त्यस्तै पाउँछ।
8: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
6: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
6: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
7: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
6: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
7: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
6: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
7: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेसकी सहितको पहिलो तलबिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि। मलाई कस्तो देख्न मन लाग्छ

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: नेहा चौतारी म्युजिक प्रस्तुत गर्दछ।
1: हेलो, हजुर सन्चै हुनुहुन्छ?
2: आकांक्षी, म सन्चै छु। के छ छोरीलाई बुवा आमा सन्चै हुनुहुन्छ?
1: सन्चै छन्।
2: तिम्रो के छ हालखबर?
1: खै के भनौँ र, गाउँका लाउरीहरू सबै फर्किसके, दसैँ तिहार पनि नजिकिसक्यो, पोहोर पनि आउँछु भन्नुभयो, खै आउनु भएन, के भनौँ र।
2: होइन कान्छी, पोहोर भने जस्तो भएन, छुट्टी पनि मिलेन, म यसपालि अवश्य आउँछु। तिमी पर्खेर बसे हुन्छ, म पक्का आउनेछु।
1: हस् हस्, म हजुरकै पर्खाइमा हुनेछु।
2: हस् ल, अहिले फोन राखेँ है त।
1: हस् ल, बाई।
2: हुन्छ, बाई।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D, 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
0: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
7: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
0: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
7: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
0: रङको संकेत बुझौँ।
7: पहिलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
0: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
7: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू।
0: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
7: नागरिकता, जन्म दर्ता, जग्गाधनी पूर्जा, नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
0: घरपालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
7: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
0: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा

0: नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
2: सम्पर्क नम्बर 081535717।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
3: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
3: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
3: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484756।

0: बुढीमाऊ नरिसाऊ क्या केटी लच्छिनकी छ
1: खुब छे लच्छिनको अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि
0: आउँछ के आउँछ

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दो क्रममा 13 जिल्ला बाढीको उच्च जोखिममा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण, विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव, नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना, 187 देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार, इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी, कृषियोग्य जमिनको 3% मात्रै उपयोग योग्य, र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित, पुरुष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ। भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोसी खोलाले सतर्कता तह पार गरेका छन्। भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तहभन्दा माथि गएको छ। यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोसी खोलाको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। निरन्तर वर्षा कारण रोसी नदीमा समेत बहाव बढेर कोशी नदीमा समेत बहाव बढेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज गोर्खा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढीको उच्च जोखिम छ। महाशाखाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र सडक छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक दुई ठाउँमा निकै ठूलो वर्षा हुन सक्ने भएकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न भन्दै माइकिङ गर्दै हिँडेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा परेको छ। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याएको नयाँ ट्रकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भाँसिने त्रास बढेको छ। लगातारको वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। मुख्य सडक मानिने त्रिभुवन राजपथ काठमाडौँ नौबिसे हेटौँडा एकतर्फी मात्रै सञ्चालनमा छ। लगातारको वर्षाका कारण मौसम प्रतिकूल भन्दा आन्तरिक हवाई उडान समेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका अनुसार मौसमका कारण विभिन्न सहरमा हुने आन्तरिक उडान रद्द छन् भने केही ढिलाइ भइरहेका छन्। मौसमको अवस्था हेरेर जहाज उडान तथा अवतरण भइरहेका विमानस्थलले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जल विद्युत तथा जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढिरहेको बताउनुभयो। उहाँले भोटेकोशी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जलवायु न्याय सेवा, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगबारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै

0: नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनचाँदीको भाव सामान्य घट्यो, द्वन्द्वका कारण गाँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
2: सम्पर्क 97051148 47 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दो क्रममा 13 जिल्लाबाडीको उच्च जोखिममा, तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा सामान्य घटेको छ। सुन 500 रुपियाँले घटेर 2,98,600 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुन तोलामा 3,200 रुपियाँले घटेर 2,79,100 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 30 रुपियाँले घटेर 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रुपियाँले घटेर तोलाको 4,815 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायलबीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमिनमध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यति बेला गाजामा 15,200 हेक्टर जमिनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रुखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमिन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरुष कराँतेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसङ्गमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दो क्रममा 13 जिल्ला बाढीको उच्च जोखिममा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा, जल

परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण, विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना, 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार। इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी, कृषियोग्य जमिनको 3% मात्रै उपयोग योग्य। र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित, पुरुष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन्तेज
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: ओहो आज डाई हूँ नहीं मजा लगा तो मजा से दवाई करेना कहतू
1: ये तो ओकर लाग कांति आरोग्य अस्पताल जाई ना पश्चिम नेपाल के अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डॉक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कांति आरोग्य अस्पताल नेपालगंज में मिलत
0: ए बात तो ठीक कहलो साची की अस्पताल में क्या का सुविधा मिलत त
1: वहां ता 24 घंटा इमरजेंसी सेवा दैनिक ओपीडी सेवा दूरबीन और लेजर प्रविधि से शल्यक्रिया जरल घाव उपचार करना संगे एनआईसीयू पीआईसीयू आईसीयू हाईटेक ऑपरेशन थिएटर हो सुरक्षित प्रसूति सेवा फे वहां पा जाए छोट बच्चा हो भरखर जन्मल बच्चन के सामान्य से लेके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे वहाँ कई जाए
0: ए ओसिनो कल से वहाँ जाए मन फे ढुक्क हुईना चाहल रह
1: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो कांति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कांति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा
2: दाई धेरै समय देखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले सारै दुख पाएकी छु कहाँ जाँदा राम्रो होला
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
2: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
3: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
2: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
3: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
5: नमस्ते दाई
6: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
5: विदेश जान आटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
6: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
9: हाम्रा विशेषताहरू
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
9: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
8: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
9: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
9: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
7: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: back to back, back to back.
1: In this song,
0: on stay tuned.

0: सम्पर्क जानकारी लिने,
1: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
0: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एनसेल अलर्ट एसएमएस नियमित हेर्ने,
1: रङको संकेत बुझौं,
0: पहिलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
1: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्,
0: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ एकदेखि दुई घन्टा अगावै गर्नुपर्ने कामहरू,
1: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
0: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
1: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
0: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
1: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
2: Back to back. In this song on. Stay tuned.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलास दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-46।

0: तो परे ओ परे।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल
3: नेपाल गंज सेतु बिका चोक
0: सिंगापुर होलसेल
3: नेपाल गंज सेतु बिका चोक नाम ही काफी क्या दामी
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: नाक, कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक, कान, घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580 30479 र 98480 21380।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। BTE, CIC, RIC जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98480 20697, 98580 23697 र 98014 83697।
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
6: खुशी के खबर हमार शहर नेपालगंज में ढेर बरस से सेवा डेटी आयल नेपालगंज नेशनल अस्पताल में ढेर विशेषज्ञ डॉक्टरन से रोज दिन स्वास्थ्य सेवा डेटी आयल बा। ई अस्पताल में रोज दिन ढेर विशेषज्ञ डॉक्टरन से ओपीडी सेवा देना के संगे ढेर सेवा डेटी रलेक जानकारी कराईटी।
7: जस्तक सर्जरी के सक्कु उपचार, परसुती वो स्थिति रोग के सक्कु उपचार, नसा व हड्डी रोग के सक्कु उपचार, मस्तिष्क वो मानसिक रोग के सक्कु उपचार, छाला रोग के उपचार, नाक कान घाटी रोग के सक्कु उपचार सेवा देती आयल बा।
6: ओस्तक सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो संबंधी सक्कु उपचार, पैथोलॉजी लैब सेवा, वीडियो एक्सरे, डिजिटल एक्सरे और सबको सेवा सहित गुणस्तरीय अस्पतालक संगे हरेक महीनक अंतिम शुक्रवार काठमाडौँ मेडिसिटी अस्पताल के सुगर और थायराइड रोग विशेषज्ञ डॉक्टर सुमन ब्राल ऐना जानकारी फेन कराईटी।
7: नोट, ई अस्पताल कार्यरत सबको डाक्टरन से हरेक महीनक अंतिम शनिवार निःशुल्क ओपीडी सेवा देना संगे जाँच में 20% विशेष छूट के व्यवस्था करल बा। नेपालगंज नेशनल अस्पताल बीपी चोक नेपालगंज, संपर्क नंबर 081-536-465, 98-239-80-665 ओ 98-482-80-465।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
11: Back to back, back to back.
12: In this song on
11: Stay tuned.

0: Useless.
1: Okay.

0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
1: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
1: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
2: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
2: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
1: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
2: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
1: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
2: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
1: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
2: नेपाल रेडक्रस सोसाइटी।
3: Back to back. Back to back.
4: In this song on.
3: Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इन्डोनेसिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाडौँ उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सि पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरैजसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ्दो क्रममा रहेको र बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कतासहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सडकबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुलीसहित बुढी गण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटे कोशी, तामा कोशी, सुनकोशी, रोसी र दुधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी, सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाडी गुड्न सकिरहेका छैनन्। नारायणगढ मुगलिन सडक र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिलीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठुला पहिरो खसिरहेकोले तत्काल सडक सञ्चालन सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका 4 धारापानीमा सडक भाँचिएपछि अवरुद्ध छ। त्यस्तै इच्छाकामना गाउँपालिका 5 सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध छ। इच्छाकामना 5 तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी नारायणगढ मोगलिन सडक खण्ड अन्तर्गत तुइन खोला नाम्से पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध छ। गजुरी गाउँपालिका 6 जरेखेत र थाक्रे गाउँपालिका 2 कमेरी भिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ मोडलिङ सडक र पृथ्वी राजमार्गमा रातमा गाडी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाडी रोकिएको हो। त्यस्तै बिपी राजमार्गको 2 ठाउँमा रोसी खोलाको बाढीले स्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध 6 चौकी डाँडा र रोसी 7 घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो। रोसी खोला पनौतीमा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सडक जोखिममा परेको छ। भदौ 10 भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण झण्डै 3 हप्ता अवरुद्ध सडक वैकल्पिक ट्र्याक खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको थियो। नयाँ ट्र्याकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सडक भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सडकमा सुरक्षाका लागि बनाइएको तारजालीसहितको पर्खाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्र्याकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका 7 वडाध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाडी चलाउन रोक लगाइएको छ। यससँगै प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सडक डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरुद्ध हुँदा यसलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरुद्ध हुँदा यात्रु र माल

0: दिदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि